एक पटक सेवा करने मौका अवश्य दिए धन्यवाद।

सुनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरेको उच्च स्तरीय भ्रमणको प्रशंसा। भारतको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। नेपालका सशस्त्र नेताहरूका रूपमा

अवशिष्ट न्यूनता नहीं अवशिष्ट।

मानसिकता दिने हामीसँग न्यून अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गतमा राखिएको छ। तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासिक पूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। त्यस्तै सुनकोशी मरिन भाइब्रेसन ठेक्का रद्दको सात महिना पटेल र रमन जेवीले लगेको 1.20 करोड पेस्की तानी हो राज्य कोषमा शीर्षकमा खबर छ भने भित्र विश्वमा पूर्व न्यायाधीशको न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा उनको खबर छ। सरकारले भूसुकम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समिति

Izraelले पश्चिम जापान र हवाई तथा सैन्य आक्रमण जारी राखेको छ तर हिमाल समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्ध विराम सम्झौता पछि राजधानी बेरुतमा पनि कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संसार माध्यमले जनाएका छन्। नेपाली अधिकारीहरूको अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफरान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदाय

चिन्ता छ शुक्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भन्ने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संसारबाट देखिएका छन् र पाकिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थी आवास समस्या समाधान गर्नको लागि देशको 35,000 भन्दा बढी जग्गा

0: साझा गर्नु शिक्षाको सुधारको कुरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार अरावली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ। शिक्षक अभाव भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहेका बेलामा मुगुको एउटा विद्यालय भने उदाहरण निर्माण भएको छ।
1: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पुस्तक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढिरहेका छन्। बिहानको 10 बज्न सात पारेदेखि घण्टे बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन्। अनि सुरु हुन्छ राष्ट्रिय नाम सुन्ने प्रार्थना। मुटुको सदरमुकाम मुम्बईबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ। कटका नगरपालिका वडा नम्बर 11 रहेको महादेव पुरस्कार उच्च माध्यमिक विद्यालय डाक्टर पनि विद्यालय परिसरमा छिर्ना सकप अनुमति हुन्छ। भूकम्प प्रतिरोधी आकर्षक भवन व्यवस्थित प्राङ्गण सङ्गीत सङ्गीत बिहान गरिरहेका विद्यार्थी

विचार आवश्यक है।

Yeah.

Thank you.

ini berkata, jangan dia

कहते हैं

Eu pedi para trabalhar aqui no programa de educação e lá.

पनि एकात्म सुगर मिलको उत्पादन परेको र अहिले खाली अवस्था रहेको पुरानो भवन भत्काउने काम शुरू गरेको गाउँपालिकाका अध्यक्ष हिमाली त्रिपाठी जानकारी दिनुभएको छ। उहाँका अनुसार सुरक्षितताभित्र अतिक्रमण गरी निर्माण गरिएका घरद्वारा तोकिएको समयभित्र स्वतः नहटाएमा सूचना अवधि समाप्त भएपछि गाउँपालिका आफै हटाउने प्रक्रिया अघि बढाउने जनाइएको छ। गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्यलाई तीव्रता दिन र प्रशासनिक सम्पत्तिको संरक्षण गर्ने यो अभियान अघि बढाएको महिला पोखरबाट ज्ञानेन्द्र पोखरेल जानकारी दिनुभएको छ। मतदान नगरपालिकाले शर्त अनुसारको काम नगरेको निर्माण कम्पनीको पेस्की भुक्तानी जमानत जमात गर्न पत्रचार गरेको छ। सिस्ने कन्स्ट्रक्सन काठमाडौँ पक्षमा बैंकद्वारा जारी गरिएको 60 लाख रुपियाँ बराबरको पेस्की भुक्तानी जमानत रद्द गर्न सोमबार पालिकाले पत्रचार गरेको हो। पालिकाको प्राइम कमर्सियल बैंक कमल पोखरी काठमाडौँलाई सोमबार पत्रचार गर्दै त्यसकी भुक्तानीको दावी गरेको छ। पालिकाले निर्माण कम्पनीसँग उराली बजार ठाकुर बाबा नगरपालिका सिमाना अस्फाल्ट कंक्रिट पेभमेन्ट निर्माणको लागि सम्झौता गरेको थियो। उक्त ठेक्काको सम्झौता बमोजिमको काम सम्पन्न गर्न पटक पटक नाकर्ता समेत निर्माण कम्पनीले तदारूकतामा देखाए आफ्नो दायित्व पूरा गर्न असफल भए पेस्की रकम फलस्वरूप नगरेकोले ग्यारेन्टीको शर्त अनुसार जमानत भुक्तानीको लागि मतदान नगरपालिकाले दावी गरेको जनाएको छ। पालिकाले दावी गरेको रकम नेपाल बैंक लिमिटेड सानसुरी पर्तिर स्थित खातामा जम्मा गर्न अनुरोध गरेको छ। साथै यो जमानत बिना शर्त भुक्तानी हुने प्रकृतिको भएकोले आवश्यक प्रक्रिया पूरा गरी रकम उपलब्ध गराइदिन नगरपालिकाले जनाएको छ। पालिकाको यो कदमलाई सार्वजनिक निर्माण आयोजनामा हुने ढिला सुस्ती र सम्झौता उल्लङ्घन विरूद्धको कडा कार्यवाहीका रूपमा लिइएको छ। भारतीय यसको ग्लोबल प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आज नगरपालिकामा स्थानीय मानव देशभित्र नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। सुरक्षा परियोजना अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्य राजापुरका डीएसपी होम प्रसाद चौधरी सहित विभिन्न समिति शाखा प्रमुख राधाकृष्ण थारू जनसेवा केन्द्र तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यशालामा मानव व्यस्तीकरण लागू औषध उद्देश्य बाल विभागी निकालेका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षमा लागि समन्वयात्मक समुदायमुखी कार्ययोजना तयार गरिएको छ। समापनमा प्रमुख प्रशासकीय अधिकारीद्वारा सुरक्षित समावेशी र संरक्षणमूलक वातावरण निर्माणका लागि सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। महिला बालबालिका शाखा प्रमुख अनिता चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीकरण भारतीय युनेस्को क्लबका परियोजना संयोजक ईश्वर भिकले गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले मानव व्यस्तीकरण लागू औषध प्रवेश र बाल विवाहमुक्त समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। थारू समुदायमा आदिम कालदेखि नै प्राकृतिक पूजकका समुदायका रूपमा चिनिन्छन्। आफ्नै परम्परा धर्म कर्म रीतिरिवाज अनुसार देवी देवताको पूजा गर्ने चलन आजसम्म पनि जीवित छ। वर्षे खेती शुरू गर्नुअघि गाउँभरिका मानिसहरू एकजुट भएर गर्ने सामूहिक पूजा क्रिया कुनै थारू संस्कृतिको महत्वपूर्ण परम्परा हो। यस पूजाले मानव प्रकृति र अन्नबालीको संरक्षण हुने विश्वास गरिन्छ। सुन

अनुसार पालिकाहरूले समयमै बेरोजु खर्चे नगर्दा प्रत्येक दश रकम थपिँदै गएको देखिएको छ। सबैभन्दा बढी बेरोजु बढियाताल गाउँपालिकामा रहेको छ, जहाँ बेरोजु 45,28,00,000 53,226 रुपियाँ पुगेको छ। यसै गरी बलिया नगरपालिकामा 38,41,47,919 रुपियाँ, मधुबन नगरपालिकामा 39,61,31,939 रुपियाँ बेरोजु देखिएको छ। त्यस्तै बाँसुरी नगरपालिकामा 22,74,18,450 रुपियाँ, केवल गाउँपालिकामा 20,63,09,498 रुपियाँ र बालपर्जा नगरपालिकामा 20,28,35,439 रुपियाँ बेरोजु रहेको छ। ठाकुर बाबा नगरपालिकाको बेरोजु 15,09,23,238 रुपियाँ र राजापुर नगरपालिकाको 13,31,42,238 रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। समयमै बेरोजु खर्ची नगरे स्थानीय तहमा आर्थिक जोखिम अझ बढ्ने संकेत देखिएको छ। विपक्षी दलहरूले बेलामा उभिएर निरन्तर नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। सभामुख दल प्रसाद भण्डारीले बैठक 25 गते बस्ने गरी स्थगित भएको घोषणा गर्नुभएको हो। दिउँसो 1 बजेका लागि गरेको बैठक हिजो करिब 2 घण्टा ढिलो गरी 3 बजे मात्र शुरू भएको थियो। बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनु भएको थियो। सभामुखले विपक्षी दलका केही सांसदलाई आफ्नो भाडा राख्ने अवसर दिए पनि त्यसपछि पनि अवरोध नरोकिएपछि सदनको कार्यसूची अघि बढ्न सकेको थिएन। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र शाहले नेपाल भारत सीमा विवाद बारे एक व्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र बिना प्रमाण बोलेको भए माफी माग्नुपर्ने अडान पुर्याउनु भएको थियो। सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरे पनि सहमति नजुटेपछि बैठक सञ्चालन सम्भव नभएको घोषणा गर्दै बैठक 25 गतेसम्मको लागि स्थगित गर्नुभएको हो। हिजोको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहुरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको थियो, तर निरन्तर अवरोधका कारण कुनै पनि कार्यसूची अघि बढ्न सकेन। हामी समाचारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुहुन्छ। समाचारका मुख्य मुख्य शीर्षक एकपटक बलियाताल गाउँपालिका प्रक्रिया सुगर मिलको पुरानो संरचना हटाउन शुरू गर्यो। काम नगर्ने निर्माण कम्पनीको जमानत सफर गर्न मतनौ नगरपालिकाको पत्र छ। राजापुरमा मानव देश विखण्ड बाल अधिकार समितिको समीक्षा। सुरक्षित समाज निर्माणका लागि नयाँ कार्ययोजना तयार। बर्दियाको स्थानीय तहमा बेरोजु कम्ती अरूभन्दा माथि र विपक्षी दलको अवरोधपछि जेठ 25 गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित। बिहान 7 बजेको समाचार यति नै। बेलुकी 5 बजेको मौसम बुलेटिन लिएर आउनेछौ। तपाईँसम्मका लागि प्राथमिक साथी अनुसँगै मोहन कुमार पनि बिताउँछु। रेडियोको प्राप्त सुन्दै गर्नुहोला। नमस्कार।

सन्देश स्पिन तपाईँले लगायत सबै ठाउँमा अवसर उपचार गरेको छौँ। प्राथमिकता छ भने विषाक्त चिजले टोकेर सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि पनि गरेको छु भनेर भन्ने नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस दिएर आएकालाई मैले पाँच पैसा लगेर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतरा कस्तो सबै घाउ खतरा भए पनि सबै घाउ खतराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। कसै मासु पाएको आँखामा मौकामा गुडीहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98286128 98271941 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

0: केंद्रीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हामी प्रतिबद्धता राखी नैर्मिक स्वास्थ्य सेवामा सर्वस्वत रूपमा डिटेलिङ यहाँ कुन स्वास्थ्य सेवामा आवश्यक पर्व भएकाले कौशल्य अस्पताल बाँसकरीमा सम्पर्क गर्न आर्थिक अनुरोध गर्दी
1: अस्पताल सेवा
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराए
1: प्रत्येक दिन बिहान 8 बजे सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ
0: प्रत्येक दिन नसा तथा न्यूरो सर्जरी हात जोड्ने तथा जनरल सर्जरी प्रसुति सेवा विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराए
1: 24 घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे इसिजी तथा इको मुटुको एक्सरे सेवा उपलब्ध भए सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भए प्यारालाइस शिशुको मुखमा बिना नसा दाग हातद्वारा निचल्न बिरामीहरू गर्नका फिजियोथेरापी तथा एकुप्रेसरथेरापी विधिमा उपचार गरिन्छ
0: नसा दाग्ले बिरामीहरूका बिना प्रेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापी सफल उपचार गर्दै
1: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिन्छ असहाय नागरिक एक करोडमा अनाथ बालबालिका अपाङ्ग ज्येष्ठ नागरिक कानून सेवामा 10% छुटके व्यवस्था गरिन्छ कौशल्य अस्पताल प्रणाली बाँसकरी शाखा कलेज बाँसकरी बर्दिया पुरान पेट्रोल पम्प दक्षिण पाँचर
0: सम्पर्क फोन नम्बर 084400192 हो 084400210 बाँसकरी बर्दिया सँगसँगै फोन 11 चौतारामा फेला

0: नमस्कार वर्षों कार्यक्रम में स्वागत कार्यक्रम रेडियो प्रकार ने एम 99.7 मेगाहर्ट्ज़ से हर एक दिन बुधवार को सनिश्चर टाइम 7:30 बजे से प्रत्यक्ष प्रसारण किया गया वैसे एफएम खुलगिया साथ ही एफएम राजापुर रेडियो राजापुर एफएम राजापुर एफएम मधुबन रेडियो टाइगर एफएम खुरीगांव और भवानी एफएम बगैया कांके हाथीमार एफएम जानकी गांव पालिका ऊपर त्रिपोज एफएम गोरखपुर से यह बेला सुन सकते राजी यह कार्यक्रम रेडियो गुरुवार एफएम पर फेसबुक पेज और हम लोग बात कर सके सुनाओ फिर सके बाकी हमारा कार्यक्रम में आज हमारा 7545 अंक लिखा बाजी हमारे गांव कार्यक्रम में विशेष तरीके स्थानीय सरकार और जिम्मेवार निकाय का सरकार वाला प्रशासन सुशासन पारदर्शिता और जवाबदेहिता बनाई थी स्थानीय नागरिक को सहज पहुंच पाई रहते से यह कार्यक्रम संचालन करते आए बाजी आज कार्यक्रम हमारा बांसवाड़ी नगर पालिका वड़ा नंबर 4 स्थित जनता नागरिक कक्षा में निःशुल्क विज्ञान पढ़ाई का विषय में रहकर बात बटवाई बाजी पछिल्लो सम्भव भेटिरहेका चुनौती समाधान और भविष्यका विषयमा रहेर हाम्रा जनतामाथि पछुवाका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलज्यूसँग बातचित गर्दै बाँकी उही विषयमा कार्यक्रम सुन्ती बाँकी कलसे वा फेसबुक हेर्दै बाँकी कलसे अथवा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव बात गर्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 084-4404 अथवा 98-5-60-003 मा फोन गरेर आफ्नो मनमा लागेको प्रश्न जिज्ञासाले सरस लेख्ने बाँकी र अब हाम्रो कार्यक्रममा बाँसुरी नगरपालिका वडा नम्बर 4 स्थित जनता महादि गोठवाका प्रधान अध्यापक ज्ञानेन्द्र पौडेलजी हाम्रो स्टुडियोमा एमक्यासीको बाँकी हाम्रो कार्यक्रममा स्वागत छ हामी कार्यक्रमतिर नै सुरु गरौँ त्यो जनता महादि गोठवा जुन अहिले निशुल्क शिक्षा पढाइको कुरा गरेर भइरहेको छ यो कहिलेदेखि सञ्चालन गर्नुभएको थियो
1: यो चाहिँ 2077 सालबाट नै सुरु गर्नुभएको हो तत्कालीन जम्मू प्रदेशको सार्वजनिक विकास मन्त्रालयमा सुदर्शन बराल मन्त्री हुनुहुन्थ्यो त्यतिखेर यहाँको तत्कालीन शालिगान अधिकारी जो हुनुहुन्थ्यो उहाँसँग कोअर्डिनेसन गरेर एउटा गाउँमा बसेका आदिवासीहरू जो आर्थिक रूपले असक्षम छन् अथवा आर्थिक रूपले गुरुको बाहिर गर्नु पाउन सक्दैनन् र हाम्रो जिन्दगीमा भएको नानीहरूलाई पनि गाउँमै हामीले अवसर किन बनाएर नगर्ने भन्ने गर्दाले हामीले त्यो कार्यक्रम 2077 सालबाट नै सुरुवात गरेका
0: हजुरहरू कुन विज्ञान मात्रै सञ्चालन गर्नुभएको थियो कि पनि थियो त्यो सँगै
1: जनता विद्यालयमा 2075

0: पूजा कार्यक्रमहरू त्यतिखेर कुनै कार्यक्रमहरू सिटिभिटीबाट फेसिलिटेट भएको टिइसिएस हुन्छ, टेक्निकल एजुकेसन इन कम्युनिटी स्कुल सिटिभिटीले न्यूनतम एउटा मापदण्ड राखेर सामुदायिक विद्यालयहरूमा पनि प्राविधिक शिक्षा र न्यूनतम शुल्कमा दिनुपर्छ भन्ने कन्सेप्टलाई टेक्स फर्मले गरेको त्यो दुईवटा कार्यक्रमहरू हाम्रो विद्यालयमा चलिरहेको पनि सन्दर्भमा त्यो विषयमा फिजिक्स केमेस्ट्री बायोलोजी पढाइ हुने र त्यो ट्रेनिङलाई चलाउनका लागि त्यो ल्याबहरू व्यवस्थापन गर्नुपर्ने भएको हुँदाखेरि हामीले त्यो ब्याङ्कतिरबाट कसरी गरी ल्याब व्यवस्थापन गरिसकेका थियौँ, फिजिक्स ल्याब, केमेस्ट्री ल्याब, बायोलोजी ल्याबहरू र त्यसैमा ती यता पछाडि राख्ने बारेमा पनि साइन्सका विषयहरू तिनी नै हुन्छन्। त्योबाट त्यो केही कार्यक्रमबाट जुन विद्यालयले उत्पादन गरेका अथवा सङ्कलन गरेका अथवा जुन निकालिएका ल्याबहरू छन् तिनलाई के हामीले चाहिँ एउटा गाउँमा बसेका झेङ्गाका नानीहरूलाई साइन्स सिस्टम किन नचलाउने भन्ने ढङ्गले यसको साइन्सको परिकल्पना त्यो ढङ्गले गरिएको
1: अहिले विषय अहिले विद्यार्थी कतिको छ विद्यार्थी साइन्समा विज्ञानमा
0: विज्ञानमा चाहिँ ठुलो अहिले 77 सालबाट जनगणना 79 सालसम्म जनगणना 25 जना हुनुहुन्थ्यो। अहिले चाहिँ त्यो भएको त्यो चाहिँ घरको क्रममा गएर 15-16 जना 18 जना अध्ययन गरिरहनु
1: भएको छ। यो निशुल्क पनि राख्नु भएको छ, त्यो पनि विज्ञान विषय धेरै कन्टेन्ट पढ्ने गयो भने धेरै पैसा खर्च हुन्छ भन्ने कुरा पनि आउँछ, यो कसरी गरिराख्नु भएको छ?
0: अब यो साइन्स विषय त आफैमा भोलि क्यारियर काउन्सिलिङको दृष्टिकोणले हेर्नुहुन्छ भने त साइन्स विषय लिएको अगाडिहरू जो साइन्स आफैमा पनि साइन्स एन्ड टेक्नोलोजी पोलिटिकतिरकै विषय हो, यो आफैमा सञ्चालन गर्न चुनौतीपूर्ण पनि हो किनभने यसको लागि त्यही किसिमका पूर्वाधारहरू र त्यही किसिमको ह्युमन रिसोर्स पनि चाहिन्छ। फिजिक्स पढाउन, बायोलोजी पढाउन, केमिस्ट्री पढाउन, सम्बन्धित विषयमा मास्टर्स गरेका सम्बन्धित विषयमा विज्ञ भएर शिक्षकहरू चाहिन्छ। अब त्यो चाहिँ हाम्रो विद्यालयमा भएको टिमको कारणले उहाँहरूले अध्यापन गरिरहनु भएको छ, पढाइरहनु भएको छ, आफूले घरमा त्यहाँ पढेर आएर भए पनि पढाइरहनु भएको छ। अर्को कुरा हामीले नगरपालिकासँग कोअर्डिनेसन गरेर केही नगरपालिकाको पनि यसमा राम्रो सपोर्ट चाहिँ छ।
1: नगरपालिकाको सपोर्ट यो जुन निशुल्क शिक्षा छ नि विज्ञानको, यो नगरपालिकाभित्रको बालबालिकालाई मात्रै हो अथवा जुनसुकै ठाउँको विद्यार्थीलाई पनि के छ उहाँहरू शुल्क तिर्नु पर्ने अथवा के छ उहाँहरूको लागि?
0: अब यसको परिकल्पना हामीले त्यतिखेर 77 सालमा एउटा वडामा 3 जना कर्मचारीहरूलाई झेन्दा कर्मचारीहरू जो चाहिँ पढाइमा झेन्दा हुनुहुन्छ बाहिर गएर उहाँको प्रशिक्षण प्राप्त छैन एउटा वडामा 3 जना पठाउने भन्ने योजनाबाट चाहिँ 7 जना त्यसलाई फ्रीमा पढाउने भन्ने कन्सेप्ट हो। तर बच्चा बच्चीको फ्लो चाहिँ अलिक कम घट्दै गयो, साइन्स पढ्ने राम्रा बच्चा वा कर्मचारीहरू नेपाल चाहिँ काठमाडौँ पोखरा जाने 10 वर्षसम्म एउटा स्कुलमा पढ्नुभयो, त्यसपछि अलिकति यो साइकोलोजीको फ्रिडम खोजेको खोजेर पनि होला। हाम्रो नगरपालिकाभित्रका बाबुनानीहरूलाई निशुल्क छ, 100% निशुल्क छ। उहाँहरूले उल्टो 10,000 कति विद्यार्थी 10,000 हामीहरूले उहाँको स्टेसनरी र किताब कापीको खर्च भनेर चाहिँ बाबुनानीकै खातामा हाल्दैछौँ। बाहिरबाट आएको बाबुनानीहरूलाई पढ्न आउनु भएको छ, अहिले पनि आइराख्नु भएको छ, उहाँहरूलाई चाहिँ यदि नगरपालिकाले त्यो जुन कोटा छुट्याएको छ त्योभन्दा बढी आयो र नगरसेवाले जुन एउटा बजेट चाहिँ पास गरेको छ त्यो त्यसको मापदण्डभन्दा बाहिर गयो भने हामीले बाहिर नगरपालिकाबाट आउनुभएको बाबुनानीहरूलाई चाहिँ प्रति महिनाको 1,000 रुपियाँ जम्मा 1,000 भनेपछि 2 वर्षमा 24,000 लिएर त्यसरी पढिरहेका छौँ। अहिलेसम्म चाहिँ नगरपालिकाले बाहिर त्यो कोटा पुरा नभएको हुँदाखेरि नगरपालिका सकारात्मक हुनुहुन्छ, बाहिरबाट आए पनि नेपाली उनीहरू जालीपुर जहाँबाट आए पनि अब त्यो किसिमका सक्षम बाबुनानीहरू जहाँ आउनु भएको छैन, उनीहरूले आर्थिक रूपले सक्षम तिनीहरू नानीहरूलाई पनि नगरपालिकाले अहिले यसको सहयोग गरिरहनु भएको छ।
1: हजुर, तब विद्यार्थीहरूको भनौँ भने अब दस कक्षासम्म पढ्दाखेरि एउटै विद्यालयमा त्यसपछि बाहिर फ्रिडम खोज्ने अथवा सुविधा सम्पन्न खोज्ने कुराको हिसाबले पनि अब बाहिर जानेछ। त्यसको हिसाबले विद्यार्थीलाई यहीँ नै आकर्षित गर्नको लागि के फेसिलिटीहरू के व्यवस्थापनहरू उहाँको सुविधाको लागि के छ यो विषयको लागि पढ्दाखेरि
0: अब बाबु नानीहरूको एउटा कन्सेप्ट त्यो एउटा छ अब त्यो अलिकति परिवारबाट टाढा भएर अलिकति स्वतन्त्रता खोज्ने कन्सेप्ट र अलिकति परिवार अलि ठुलो बजारतिर चाल्ने कन्सेप्टले मात्रै त्यो भएको जस्तो लाग्छ। अब यहाँ चाहिँ बाबु नानीहरूलाई जेन्डर जस्तो पोसाक अलिकति कम हुनुभएको बाबु नानीहरूको र अदालतको पनि कन्सेप्ट के भने ठुला स्कुलमा अथवा काठमाडौँ कुरा पढाइयो भने ज्ञान बढ्छ ठुलो पाइन्छ भन्ने एक किसिमको पुरानो पुरानो मनोविज्ञान चिन्ता मात्रै हो। सर्टिफिकेट चाहिँ जनता विद्यालयको पास गरेको पनि एनजिपी बोर्डले दिने हो, काठमाडौँको व्हाइट हाउसले पास गरेको पनि एनजिपी बोर्डले दिने हो त्यो कन्सेप्टले चिन्न सकियो भने र अनि अब एघार बाह्रमा पढ्ने बाबु नानीहरू अहिलेको अलिकति बढी पहिलेको जस्तो तपाईँ हामीले अध्ययन गर्दाखेरिको जस्तो जीवन भाइ अलिकति कम भोग्नु भएको अलिक बढी भर्चुअल लाइफ खाइरहनु भएको अलिक बढी फेसबुक र आइटीमा चाहिँ रमाइरहनु भएकोले उहाँलाई के लाग्ने कन्सेप्ट देखियो भने उहाँहरू बाहिर साथीहरूको रिलेटेड लागेर बाहिर गएर पढियो भने राम्रो हुन्छ भन्ने कन्सेप्ट हो। त्यो कन्सेप्टलाई हामीले पनि चिन्नु सकेका छैनौँ। त्यसमा शिक्षा हामी र हामी टिचरहरूले पनि त्यो कन्सेप्टलाई चाहिँ क्यारियर काउन्सिलिङमा एघार बाह्रमा जुन इन्डिभिजुअल अथवा बाबु नानीहरू बाहिर जानुहुन्छ उहाँहरूको हेल्थ कार्डदेखि आवास सुविधाहरू कस्तो मान्छेहरू बोलाएर कस्तो अर्ग्यानिक खानुभएको छ कि खानुभएको छैन यी कुराहरूलाई पनि चिन्न सकेन भने भोलिको भविष्य चाहिँ हाम्रा बाबु नानीहरूलाई नगरपालिकाका एघार बाबु नानीहरूलाई
1: अहिले त धेरै नगरपालिका अथवा स्कुलबाट नि शुल्क गर्दा पनि विद्यार्थीहरू कम आउने अब नगरपालिका अथवा स्थानीय सरकार अथवा कुनै सरकारले यसमा सहयोग नगरेपछि त झन् नभए फेरि भन्न आउने अवस्था पनि हुन सक्छ विद्यार्थी नभएर अगाडि सञ्चालन गर्नको लागि अब कसरी जान सकिन्छ के गरि सकिन्छ
0: अब त्यसको सन्दर्भमा हाम्रो विद्यालयमा आफ्नै विद्यालयभित्रको जुन टिचिङ स्टाफ टिम छ त्यो टिममा योग्य शिक्षकहरू हुनुहुन्छ उहाँले पनि हेन्डल गर्न सक्नुहुन्छ। यदि नगरपालिका अथवा भोलि तपाईँ अरू अरूले केही सहयोग गरेनन् भने पनि न्यूनतम शुल्क लिएर पनि हामीले त्यो कार्यक्रमको कन्ट्रिब्युट चाहिँ दिन सक्छौँ। पूर्वाधारहरू बोलिसकेको छ अब हामीलाई त्यो ह्युमन रिसोर्स मात्रै चाहिएको टिचरहरू हामीलाई अहिले त्यहाँ समस्या भएको भनेको क्यामेस्ट्रीको फुल टाइम टिचरहरू हुनुहुन्छ क्यामेस्ट्रीको मास्टर्स डिग्रीहरू बाहिरबाट हामीले पार्ट टाइममा हायर गरेका छौँ। ती पार्ट टाइमको टिचरहरूलाई हामीले हायर गरेका टिचरहरूलाई न्यूनतम शुल्क जुटाउन सकियो भने यसलाई कन्टिन्यू चाहिँ दिन सक्छ सरसँग शुल्क गर्ने विद्यार्थीले आगामी दिनु
1: अब जुन समस्याहरूको कुरा आयो चुनौतीहरूको कुरा गर्नुभयो अब सञ्चालन गर्दाखेरि मुख्य समस्या चुनौतीहरू के पाउनुहुन्छ यसमा
0: अब साइन्स विषयलाई सञ्चालन गर्नु त्यति सहज चाहिँ होइन। यो चाहिँ हामीलाई एक किसिमको नजुटेको टाउको जस्तो भनौँ अब कारणले तपाईँले राम्रो शिक्षा पाउनु भएको छ यही पढिरहेका बाबु नानीहरू साइन्स पढेका बाबु नानीहरूले चार पाँचजनाले चाहिँ नाचु लेभलमा सरकारी हेर्नु साइन्सहरू खाइरहनुभएको छ उहाँहरूले चारले अब त्यही काम गर्दाखेरि त्यसका च्यालेन्जहरूलाई चाहिँ स्वीकार गरेरै अगाडि बढ्ने हो सङ्घर्षहरू र च्यालेन्जहरूलाई यसरी नगर्ने भए त आगामी फेरि अरू नयाँ अपर्च्युनिटीहरू पनि लिन सकिँदैन। हाम्रो टिम विद्यालयमा हाम्रो टिचिङ स्टाफ टिम र विद्यालय व्यवस्थापन समिति र यता नगरपालिकाको शिक्षा शाखा र मेयर साहबहरूले साइन्सलाई अगाडि बढाउनका लागि सकारात्मक दृष्टिकोण राखिराख्नु भएको हुँदाखेरि भोलि एक एक किसिमको ट्रेडिसन बसिसक्यो भने आगामी दिनहरूमा पनि यसलाई नगरपालिकाले शिक्षामा सहयोग गर्न चाहिँ नै नभएला जस्तो मलाई लाग्छ।
1: अनि अब जुन जनशक्तिका कुराहरू आउँछ, स्टाफहरूको कुरा आउँछ, साइन्स अब यो विषय पढेर मास्टर डिग्री गरेका कमै कम न्यून मात्रामा शिक्षकहरू अब पाउने अवभाव पनि राम्रो ठाउँमा जाने अवस्था हुन्छ। यस्तो अवस्थामा के गर्न सकिन्छ, कसरी यही चुकाउन सकिन्छ, उहाँहरूले कसरी सेवा सुविधाहरू दिन सकिन्छ, यहाँको अब शिक्षक जुन विज्ञानको गुणस्तर बढाउन सकिन्छ। मेन त अब शिक्षकै रोक्ने मुस्किल होइन, अब उहाँहरूको पढाइ पेट्रोल खर्च गरेर पढेर आउनुहुन्छ, अब त्यो अनुसारले यहाँ फेसिलिटी नभएपछि त उहाँहरूको केही अवसर खोज्दै बाहिर जानुपर्ने अवस्था हुन्छ।
0: यो चाहिँ हामीलाई 1980 सालबाट अलिकति फर्केको विषय हो। हामीले मास्टर्स डिग्री गरेका सबैलाई साइन्समा साइन्सको संज्ञानको आधारमा चाहिँ राष्ट्रमा राख्ने, उहाँले राम्रो अवसर पाएपछि विद्यालयबाट अथवा योभन्दा राम्रो अवसर पाएपछि विद्यार्थीमा काठमाडौँ गोरेतिर तपाईँहरूले पार्ट टाइममा पनि धेरै पढाएको हुन्छ, तपाईँहरूले तपाईँहरू 5-7 साल जानुभयो भने पनि पत्रकारिताको इन्जिनियर बनाउनुहुन्छ। त्यो कारणले गर्दाखेरि पहिले चाहिँ अलिकति हाम्रो 1980 सालतिर 1978 सालतिर अलिकति समस्या थियो। त्यसलाई निर्दीकरण गर्नलाई हामीले के गर्यौँ भने जुन सङ्घीय अनुदानका माध्यमिक विद्यालयका जुन दरबन्दीहरू छन् मानेको दरबन्दी छ, अरू सङ्घीय अनुदानमा चाहिँ हामीले भोलि 11-12लाई पनि विज्ञान विषय ज्ञान विषय साइन्स फिजिक्स विज्ञान विषयहरूले पढाउन सक्ने टिचरहरूलाई हायर गरेका छौँ, राखेका छौँ। त्यसले गर्दाखेरि उहाँहरूको दर्शकमा जुन अनुदानमा बस्नुभएको छ उहाँहरूको एउटा लागि के अरे जब सेक्युरिटी पनि भयो, र हामीले गर्न नसकेको कुरा के हो भने उहाँले जुन माथिल्लो क्लासहरूमा पढाउनु भएको छ अहिलेसम्म हामीले उहाँलाई इन्सेन्टिभ दिन दिन सकेका छैनौँ। त्यसले गर्दाखेरि उहाँहरूको पेसागत र प्रोफेसनल इन्गेजमेन्टमा अलिकति कतै न कतै त मन अमिलो त भएको होला, र टिम मिलेको हुँदाखेरि उहाँहरूले हामीलाई आफ्नैहरूलाई हामीले यो ठाउँमा बोलाइरहेका छौँ, दार्जिलिङ नगरपालिकाभित्रै साइन्सहरू अरू विद्यालय छैन 11-12। त्यो किसिमको हाम्रो एउटा डिग्निटी ग्लोरी एउटा भूमिकाको विषय भएको हुँदाखेरि अहिलेको हामीले सम्बन्धित अनुदानीय शिक्षकहरूबाट र पार्टनर युनिभर्सिटीको टिचरबाट चलाइराखेका छौँ। अब भोलि कतक कता चाहिँ राम्रो अवसरहरू आयो भने ठिकै हुनु चाहिँ अलिकति अप्ठ्यारो पर्ने परिस्थिति हुन सक्छ।
1: अब यो जारी राख्दाखेरि अब इन्टरसम्मको पढाइ हो, अब साइन्समा 11-12 पढाइ हो, फेरि अब त्यसको लागि साइन्सकै लागि ब्याचलर पढ्नलाई बिएससी पढ्नलाई फेरि अन्त्य जानुपर्ने अवस्था आउँछ। यसको लागि अब इन्टर पढिसकेपछि बिएससी पनि पढ्ने वातावरण बनाउन कस्तो छ, के छ सोचहरू?
0: अब यो ब्याचलर जनरलको पढाइ र एसिलिट गर्ने चाहिँ नेपाल सरकारको शिक्षा संरचना हेर्दाखेरि यो चाहिँ पन्ध्र सरकार सङ्घीय सरकार अन्तर्गत पर्छ। ब्याचलरका क्लासहरू भनेको युनिभर्सिटीले ट्राई गर्दै एक युनिभर्सिटीबाट एसिलिट गर्नुपर्छ। नगरपालिकाले इन्टरनेसनलको क्लासलाई मनिटर गर्ने क्षेत्राधिकार त्यति मात्रै भएको हुँदाखेरि ब्याचलरको सन्दर्भमा र साइन्स नै चलाउन त यो प्रदेश सरकार प्रदेश सरकार र सङ्घीय सरकारले हेर्नुपर्ने कुराहरू हामीले त्यो चलाउन चाहेर पनि बच्चा कसको बढी भयो र समुदायले नगरपालिकाले अरू प्रदेशले मिलेर बच्चा कसो र त्यो मेलपार गराएर अफिलिएट गर्न सकिन्छ नै, तर बिएससी चाहिँ इभन प्राइभेट कलेजहरूले पनि बिएससी सिटिबिटी यो एरियामा चलाइहाल्न सक्ने स्थिति चाहिँ छैन। जस्तो एउटा कुरा त शिक्षाको संरचना र क्षेत्र अधिकारको कुरा भयो, अर्को कुरो मेन पावर अब त्यो अरू प्रदेश सरकारका अफिलिएटेड युनिभर्सिटीहरू छन् नि त्यो दर्ज विशेषण अनुसार प्रदेश सरकारका केन्द्रीय सरकारले हो अनि त्यो दर्जन अनुसारको मेन पावरलाई त्यही ढङ्गले चलाउन र उनीहरूलाई त्यो आर्थिक र उहाँहरूको जुन पारिश्रमिकतालाई दिए हुने गर्छ र अनि उहाँहरूको जागिरको सुरक्षाको ग्यारेन्टी गर्नलाई अलिकति त्यो कस्ट नै लाग्छ। त्यो भएर चाहिँ प्रदेश सरकार र सङ्घीय सरकार बाहेक ग्यासको लेभलको साइन्स चलाउनका लागि इभन यो एरियामा हेर्नुहुन्छ भने साइन्सको फ्याकल्टी त प्रदेश सरकारले पनि दार्जिलिङ शिक्षालाई अन्तर्गत हेरेको छ। केन्द्रीय सरकारले साइन्स चलाएको मैले भेटाएको एउटा बहुमुखी ल्याएको सोच्छ। यो एरियामा अन्त चाहिँ बिएससी चलेको चाहिँ स्थानीय तह र अरू निकायले चाहिँ साइन्स चाहिँ चलाउन नसकेको स्थिति चाहिँ भइदिएको छैन। अब कुनै पार रह्यो भने त असम्भव त छैन, त्यो इच्छा चाहना रह्यो भने त क्षेत्राधिकार भन्दा बाहिर भएको हुँदाखेरि उहाँहरूले पनि धेरै आफ्नै निश्चित सुरक्षा भएको हुँदाखेरि अहिलेसम्म त्यो
1: अब इन्टरसम्म के अरे स्थानीय सरकारले जुन विद्यार्थीहरूलाई साइन्स पढ्नुपर्छ हामी सहुलियत गर्छौँ भन्ने कुरो हो। अब त्यो विद्यार्थी इन्टर पढिसकेपछि अब त्यसको म ब्याचलर गर्छु भनेपछि त फेरि ऊ विपन्न विद्यार्थी फेरि ब्याचलरको लागि फेरि पढ्नु नसक्ने अवस्था आउँछ। जुन त्यसको लक्ष्य छ त्यो फेरि पुरा नहुन सक्ने अवस्था आउँछ।
0: तपाईँले बुझ्नु भएको कुरो निकै सार्थक छ, तर एघार बाह्रमा साइन्स लिएर उत्तीर्ण हुनुभएको लाइब्रेरीहरू आफै चाहिँ क्यापेबल बनिसक्नुहुन्छ। अहिले प्राय विद्यालयहरूमा भोलिहरूमा प्राय विद्यालयहरू सरकारी विद्यालयहरूमा पनि साइन्स टिचर भयो उहाँले एघार बाह्रमा भारतमा साइन्स लिएर उत्तीर्ण गरिसकेपछि मासु लेभलको लागि उहाँले लोकसेवामा सजिलैसँग लागि खान सक्नुहुन्छ र जागिर खाँदै अर्को कुरो यता आइएससी गरेको बाबुनानीहरू बाह्रमा साइन्स पढेको बाबुनानीहरू सजिलैसँग कुनै पनि विद्यालयमा टिचिङका लागि चाहिँ प्राइभेट सेक्टरमा चाहिँ सजिलै 25 हजार चाहिँ अहिले पनि आइसकेको थियो। अपर्च्युनिटीहरू सब खोजिराख्नु भएको छ। आफै एघार बाह्रमा पास गर्नुभएको साइन्स लिएर पढ्नुभएको बाबुनानीहरू यता ब्याचलर पिएचडी पनि पढेन, यता यता विद्यालयमा पढाउँदै पनि गर्नुभएको छ। तर यो बाह्र साइन्स लिएर पढेको बाबुनानीहरूलाई अब सपना ठुलो भएर म लगातार ब्याचलर गर्छु मास्टर्स गर्छु भन्नेहरूलाई त यहीँ चाहिँ त्यो देखिएन। तर उहाँहरू बजार प्रवेश गर्नुभयो भने पनि त्यहाँ चाहिँ उहाँहरूको लागि धेरै अपर्च्युनिटीहरू हुन्छन्। उहाँहरूले आफ्नो ब्याकग्राउन्ड बनाएको उसलाई चाहिँ फ्रिस्टर्भएको
1: भनेपछि यो इन्टर पढिसकेपछि बाटोहरू प्रशस्त खुल्ला हुन्छ उहाँहरूको लागि।
0: उहाँहरू एघार बाह्रमा बाह्रमा साइन्स लिएर पढिसकेपछि भोलि इन्जिनियरिङ मेडिकल लाइनतिर जथासुकै पनि जान सक्नुहुन्छ अनि लोकसेवामा पनि नेसनल लेभलको चाहिँ लागि उहाँहरू क्वालिफाई हुनुभयो होइन। अनि इभन भोलि साइन्स नै नभएका यता लोकसेवा पढ्ने गरेर लोकसेवाको स्थायी लागि खाइसकेपछि पनि उहाँले एउटा बिग्रेस बिग्रेड जुटी स्थितिमा पनि जान
1: सक्नुहुन्छ। जस्तै इन्टरसम्म पढ्नुभयो होइन, अब केही पनि इन्टर पढ्नलाई नगरपालिकाले नि शुल्क गरिराख्दाखेरि पनि विद्यार्थी पढ्न नआएको अवस्था छ। अब उहाँहरूको बुझाइमा पनि कमी हुन सक्छ। खासमा साइन्स विषय पढिसकेपछि इन्टर पढिसकेपछि अरू अरू के विषयहरूमा उहाँहरूले जान सक्नुहुन्छ, त्यो कुरा पनि उहाँहरूलाई ज्ञान हुन सक्छ। के विषयहरू पढ्न सकिन्छ, केमा सजिलो हुन्छ उहाँहरूलाई?
0: उहाँहरूले हामीले साइन्स पढिसकेपछि र हामीले चाहिँ हामीले त्यो सब्जेक्ट म्यापिङ गर्दाखेरि के गरेका छौँ भन्नुहुन्छ भने कम्पलसरी विषयमा हामीले गणितलाई राखेका छौँ, अङ्ग्रेजी नेपाली र गणित अनि फिजिक्स केमिस्ट्री र बायोलोजी। यो छ विषय उहाँहरूले पढिसकेपछि आइटीतिर यता स्ट्रिम इन्जिनियरिङ, टेक्निकल इयर, कम्प्युटर इन्जिनियरिङतिर कुनै पनि इन्जिनियर, मेकानिकल इन्जिनियरिङ र कुनै पनि इन्जिनियरिङतिर पनि जान सक्नुहुन्छ। इन्जिनियरिङतिर जानको लागि सरकारले यता फिजिक्स पढ्नुभयो भने इन्जिनियरिङतिर बाटो खोल्यो अनि अवसरमा हामीले भाडा राखेका छौँ बायोलोजी। त्यो बायोलोजी पढ्नुभयो भने मेडिकल साइन्सदेखि लिएर भोलि फार्मेसीदेखि लिएर स्टाफमा बिएससी स्टाफमा हस्पिटलदेखि लिएर सबैतिर जान सक्नुहुन्छ। त्यो भएर हामीले राखेका जुन सब्जेक्ट ग्राफिकहरू छन् यो त्यो प्रश गरिसकेपछि बाबु नानीहरूका लागि खुला आकाश हो। उहाँहरूले त्यो पढिसकेपछि सक्नुहुन्छ भनेर उहाँहरूको चाहिँ क्यारियर काउन्सिलिङ नभएको कारणले र क्यारियर काउन्सिलिङ चाहिँ दिने ट्रेन नभएको कारणले चाहिँ नागरिकहरू त्यसप्रति उनीहरूले के भएर बाहिर जानुभएको होला त्यो मतलब अनुसन्धान विषय लिनुभएको होला यदि क्यारियर काउन्सिलिङका कुराहरू नगरपालिका हामीहरूले ध्यानलाई लिएर गयो भने प्रत्येक टिचरले अथवा विद्यालय प्रशासनले चाहिँ दस कक्षामा त्यो क्यारियर काउन्सिलिङ गर्यो भने यो विषय लिएर एक जान सकिन्छ यसका स्वतन्त्र जीवनका भूमिकाहरू यी हुन सक्छन् है सजिलोबाट अक्षरबाट यी हुन सक्छन् भनेर भनियो भने आगामी सालबाट चाहिँ कामदारीहरूलाई भन्ने सकिन्छ भन्ने कुरा
1: हजुर जस्तै विज्ञान विषय भन्ने बित्तिकै यो गाह्रो विषय हो भन्ने कुरा पनि सुरुदेखि तल्लो कक्षादेखि नै जुन लिने गरिन्छ नि अनि विद्यार्थीहरू पनि अब मेरो राम्रो मलाई कारण मैले पढ्न सकिनँ भन्ने कुरा जुन हुन्छ कति नम्बर ल्याएका एसएलएसएमा कति नम्बरसम्म प्रतिशत नम्बरसम्म ल्याएको विद्यार्थीले पढ्न पाउँछ अथवा सक्छ अथवा के छ त्यसमा कसरी उहाँहरूले इन्भल्भ हुन सक्नुहुन्छ
0: यसको सन्दर्भमा पाठ्यक्रम तल ल्याएकोलाई साइन्स पढ्न नपाउने भन्ने मेरो सवाल आएको थियो र त्यो क्षेत्रपछि के गर्यो पाठ्यक्रमले पनि र त्यो किसिमको दसको इतिहास दसमा उहाँले के मेहनत गर्नुभयो त्यो चाहिँ एसएको ग्रेडेड मार्क्सले त्यो जिपिए बाहिर देखाउँछ कक्षा एघारबाट त्यो जीवनको नसिरबाट घर दौड सुरुवात हुन्छ उहाँले सिक्स जिपिएको नानीहरूले विद्यालयको तपाईँलाई स्थिति नै छन् फेरि पनि तपाईँका बाबा नानीहरू एघार बाह्रको चाहिँ जिपिए घटेको पनि छ त्यो भएर चाहिँ एउटा चाहिँ भाषा के बनाइयो पहिले भने यो किसिमको पुरानो विज्ञानबाट पनि विज्ञान भनेको सारै कुरा विषय हो भन्ने जुन भाष्य हामीले पुरानो जेनेरेसनले त्यो किसिमको बाहिर जुन छ त्यो आफैमा चाहिँ चलाइहाल्नु होइन साइन्स 1.6 जिपिए ल्याएर ग्रेडेड भावमा पनि डेभलप गर्न सक्छौँ र भाष्यकारले पनि जुन जुन नानीहरूको कक्षा दसमा 1.6 जिपिए ल्याउनुभयो त्यो पढ्न पाउनुपर्छ र पढ्न सक्छन् भन्ने पर्सेप्टले चाहिँ 1.6 जिपिए ल्याएको बाबुनानीहरू साइन्समा पढ्न पाउँछ र यो अप्ठ्यारोको भाष्य चाहिँ तपाईँ हामीले बाहिरको पुरानो जेनेरेसनले चाहिँ बनाएको हो अनि त्यो परिस्थिति छैन
1: तल्लो कक्षामा के अरे म्याथ अप्सनल म्याथ पढेको हुनुपर्छ अनि बल्ल साइन्स पढ्न पाइन्छ भन्ने कुरा पनि थियो पहिला
0: कम्पेरेटिभली दस कक्षामा ओपिडी म्याथ पढ्नुभएको बाबा नानीहरूलाई केही चाहिँ म्याथ पारेका केही पाठहरूमा म्याथका पाठहरूमा केही सहज हुने स्थिति हो तर चाहिँ एघार कक्षा दसमा ओपिडी म्याथ नलिएको कारणले कक्षा एघार बाह्रमा साइन्स पढ्न नपाइने भन्ने होइन त्यहाँ हाम्रो विद्यालयमा 78 साल र 79 सालमा 5 जना बाबा नानीहरू एकाउन्ट इकोनोमिक्स लिएर पढ्नुभएको कक्षा दसमा ओपिडीमा लिएर पढ्नुभएको बाबा नानीहरूले राम्रो ग्रेड लिएर चाहिँ बाह्रदेखि फोन गरेर भएको
1: अब यो जुन निशुल्क शिक्षा पढाइराख्दा विद्यार्थी पनि आउनुहुन्न होइन त्यो सुविधा पाउँदा पनि अब हाम्रो नजिकैको घरमा आफ्नै घरको खाएर आफ्नै घरमा बसेर आफ्नै परिवारसँग बसेर निशुल्क त्यो पनि विज्ञान जस्तो राम्रो विषय पढ्न पाउने अवस्था छ तर पनि विद्यार्थी आउन सकेको अवस्था छैन यसलाई यो विषय पढ्नुपर्छ भन्ने जुन छ यसलाई विद्यार्थीहरूलाई कसरी धेरैभन्दा धेरै ल्याउन सकिन्छ के कसरी ल्याउनुहुन्छ त अब
0: यसमा त पहिलो कुरो हाम्रो नेपालको सन्दर्भमा हेर्दाखेरि प्यारेन्टिङमा पनि के के समस्या छ अभिभावकहरूले के बुझ्नुहुन्छ भने थोरै ठाउँमा पढाएपछि गल्ती आउँछ भन्ने जुन एक किसिमको सोचाइ छ त्यसलाई छिर्न सकियो भने र धेरै महिना अगाडि नै भनेको धेरै काउन्सिलिङका ऊहरू चाहिँ कक्षा दसमा भन्न सकियो भने त्यो सम्भाव्यता चाहिँ बढेर जान्छ नानीहरूलाई साइन्स पढ्दाखेरि आगामी जुन खुला बाटाहरू छन् त्यो चाहिँ पाठ्यक्रम नै आफ्नो रूपमा चाहिँ अथवा कार्य काउन्सिलिङका परामर्श र कक्षाहरू सञ्चालन गर्नु भइरह्यो भने त्यो बच्चा चाहिँ अरू पढ्न सक्नुहुन्छ। पहिलेको जस्तो अहिले चाहिँ अरू साइन्सका केही सब्जेक्ट म्याटरहरूमा अप्ठ्यारो हुने स्थितिहरू छैन। लिङ्कहरू अहिले भर्चुअल क्लासहरूदेखि लिएर अरू आइसिएसको प्रयोग गरेर यहीँको ठाउँमा पढेर क्लास हाउसका नोटहरू पनि काठमाडौँ भएका हाउसका नोटहरू पनि पढ्न सकिन्छ। अरू सञ्जालहरू खाने एकाडेमी जस्ता विभिन्न साइन्सका लागि प्रमोट गर्ने नि शुल्क लेभलका सञ्जालहरू पनि छन्, वेबसाइटहरू पनि छन्। हामीले त्यो लिङ्क परिरहेको छ उहाँहरूले आफ्नो साथी काठमाडौँ परेको साथी र यहाँ बसेका केही साथीहरूसँग छलफल गर्दाखेरि पनि उहाँहरू हाम्रो बालबालिकाहरू काठमाडौँ जान पाएन र हामी देखेको हुन्थ्यो कि त्यस्तो फिल गर्नुभएको छैन। मात्र पसन्द गरेर
1: जाँदा अभिभावकहरूको पनि केही समस्या छ भन्ने कुरा गर्नुभयो, अभिभावकहरूले के भन्न चाहनुहुन्छ?
0: अभिभावकहरू चाहिँ के भएको छ भन्नु छ भने जीवन के हो भन्ने सन्दर्भमा

आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तरमा शुरू गरौँ।

औषधि उपचार गर्दै गर्दाखेरि

Thank you.

ఉంది సంసారీ నంబర్ వన్ సంసారీ తయారు చేయాలి.

0: विद्यालय मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा

0: कारण असामुदायिक सदस्यको क्यान्सर भएको छ। यही गल्तीका कारण यही ढुङ्गा मेरो जीवन समाप्त हुनेछ।
1: यही ढुङ्गाका कारण मेरो पहिलो बच्चा अपन्न जन्मियो।

Thank you.

أَيَبْكِي ذَا

0: किस्त तिर्न चाहिँ त सरलघट्ट पर्न हो। 3 लाख ऋण लिनु, 3 लाख सेकेल तिर्सेक्नु, अब घर तिर्न पर्न परिरहेको छ।
1: अब 3 लाख रुपियाँ ऋण लिएर चाहिँ 3 लाख रुपियाँ फिर्ता गर्ने सेकलमाथि ऋण लिएर अभ्यासतिर पर्छन् त आफ्नो थाहा छ अवश्य आफ्ना सामु अभ्यास लेखेर 3 लाख रुपियाँ चाहिँ ठ्याक तिर्न पर्न
0: शर्तको पालना दिँदैछ। निरन्तर कर्जा दिँदैछ, भकाउमा लाग्छ सामु अभ्यास बिना दिँदैछ कर्जा भुक्तानीमा

Itu pandang susah.

अपने खेती बाड़ी में समस्या परिवार से बड़ा ध्यान रखना चाहिए।

स्वास्थ्य भविष्य का धार हो। रेडियो प्रभाव सहकार्य

रेडियो सहकारीमा स्वास्थ्य कर्मी वर्गद्वारा जनहितमा

पनि यो गरे र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट चलचित्र जारी सञ्चालित।

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधिर गर्न सक्छ।
1: त्यसैले किसान दाजुभाइ फेरि भन्ने हो, अब पानी फसाउने धान खेती अपनाउ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पारेकाहरू रोपौ।

Thank you.

Thank you.

TV

Thank you.

0: সবজি ফলফুল সহিত ফসল বা খানায় বাচ্চা খানা পরিবেশ হবে পুরো খানা সংসদ দুই বছর ঈশ্বর পাঠি
1: रेडियो पूर्व एफएम का सहकार में स्वास्थ्य कार्यालय गोटिया से जनहित में जारी संदेश।
2: नमस्कार, यहाँ योजना सदरी वास्तविक नगर पालिका प्रबंधन चार प्रख्यापन प्रक्रिया सोलह प्रकृति जैविक स्थापना किसम का अवसर विचार गर्दै गर्छु। हाम्रो प्रकृति जैविक उद्योगबाट आनन्दले व्यस्ति सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छन्। हातखुट्टा छाउ पनि विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर सिफारिस लिएर आएकालाई गरेर औषधि उपचार गरेको छौँ। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु लागेको आँखामा मर्दामा मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-21-29-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्त।

Gracias.

Thank you.

छ। साथीको दबाब होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। सबैलाई लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबाट जनहितमा जारी सचेत। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नु।

Thank you.

0: त्यहाँको महानगरगाउँमा 186 परिवारहरूको कुटुवा निर्माण कार्य मतदाताबाट यी बर्खा बर्खायाममा औसतले कम पानी पर्न अलसिपना मौसम विभूपनको प्रक्षेपण पार्छ। स्थानीय बासिन्दाहरू किसानको र खेती उद्योगको विभाग पानी व्यवस्थापनको लागि अग्रसर गरेकोबाट गाउँले फर्क अनुसार निर्माण विचरण र कुट बर्खामा पर्न आकाशीय पानी अनि असन्तुलन रहेको खेतबासम पुगेन। बर्खा पानी खेर गाइनिर धान लगायतको बारीमा उपयोग गर्दा विश्वास स्थानीय
1: महादेवा गाउँदेखि 86 परिवार कुटुवाको अतिबाट

Thank you.

0: यह विभाग तथा अंतर्राष्ट्रीय मौसम पूर्वानुमान अनुसार यह निजी को प्रभाव के कारण मनसून ढिलो आउन सक्छ, बरसात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीहरू अब पानी बचाउने धान खेती अथवा
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुरा क्षेत्रमा चाँडै पानी रोपौ। कम पानीमा धान हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दीलाई सारा मसुरी र कसैले प्रयोग गरौ। डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि

I'm going to go to the next one.

Thank you.

ಚುಟ್ಟಿಗೆ ಚುಟ್ಟು ಚುಟ್ಟು

terminado 90 y tú te has equivocado, no hay nada, o para un pasado.

ఈ ద్వారం అన్నప్పుడు ఉపయోగపడి

0: विचार होती है तो प्रकृति के दिन में बताई
1: Thank you.

पनि लाग्छ त अब उनीहरू तिनवटा टुक्राहरू हिँडेर चाहिँ तिनवटा टुक्रा यताकै क्षेत्रमाथि रिजर्भ ब्याङ्कको त्यसमा ब्याजतिर पर्छ त आफ्नो थाहा छ भने अवश्य आफ्ना साथ

Yes.

कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित

کر

Bhakti Mora Parana.

0: senti una nota che mia? E poi ti la ti. Ma non c'è un viso da mettere. Che bellissimo! Ma mi dici che devi ricordare? Se mi ti dai una tanda, si chiama. Allora, tanto. Ma tu sei il vero che ti fai più edito, ma mi pensi la ti. Se tu la farà per me. Faccio come tutti gli altri, e non è che tu pensa. Faccio di l'anima.
1: गरिबी बेरोजगारी यो सारी शोषणकीमा खेपिरहने दुबै ठान रहेछन्। अमेरिकन राज्य समाजको साथ कता आवश्यक बताइएका देखाइरहेका
2: सरकारमा नेकपा पार्टी माध्यमसे सहकारी चार मन्त्री हेर्चैनाबाट मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशन पार्टी माध्यमसे सरकारमूलक मन्त्रीको राजीनामा पछिल्लो तयारी गर्नबाट काङ्ग्रेस संघक सत्ता साझेदार तथा सरकारका पुनर्गठनका विषयमा लामो समयसे छलफल बितेर बाटामा एमाले आफ्नो मन्त्री परिवर्तन गर्न निर्णय गरेको जेठमा मन्त्री फेर फेर प्रयास भइसक्ने काङ्ग्रेस संसदीय दल मुख्यमन्त्री सहित युक्त संघ सरकार पुनर्गठन गर्न प्रक्रियाको समय राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्देशनबाट मुख्यमन्त्री आचार्य एमालेका मन्त्री राजीनामा दिए अधिकार

0: डाक्टर सूचनाका आधारमा खण्डपुरी भाङन पक्राउ गर्नको अनुसन्धानको क्रममा राजीव कालिसु एक बहादुर राहत टुक्रा बनाएको राजीवको घर लगत खाली जग्गामा गएका थाहा पर्दा राजीवको घरमा सुरक्षा डेढा दुई टुक्रा हो लागु औषध ट्रामा गोल 150 ट्याबलेट ग्रामा फिलक प्रहरी चलिरहेका सोधपुछका क्रममा पुरानको सन्त बहादुरका संलग्नताको रूपमा छ उहाँको धेरै पक्राउको युगको ग्रामा राष्ट्रपति कार्यालय सिद्ध निवासमा चोरी फिलक पुष्टि फिलक प्रहरी चलिरहेका ज्ञान ज्ञानको क्रममा करिब 9 महिना आकर चोरी फिलक डेढा प्रकरणमा 5 जन पक्राउ गरिरहेको
1: राष्ट्रिय समाचार संग्रह मार्सल देशका समय भएका बेला मार्सल देश भइनासे पहिला मुख्य मुख्य सन्देश फिर्ता बास्कुरी नगरपालिका वडा नम्बर 3 उत्तर पथारी क्रममा सामूहिक प्रिय पूजा गरिकिल्दा राष्ट्रपति कार्यालय स्थल निवासमा से चोरी पीड़क हत्याका डारा प्रकरणमा संलग्न लगत आरोपमा प्रहरी 5 जहान सार्वजनिक तर्फ अब हाम्रो सन्देश प्रहार कार्यक्रम 7 बजे नेपाली भाषा हाम्रो सन्देश लेखाइने बाँकी समाचार समाचार कक्षका सबको सक्रिय हुने प्राथमिक सहयोगी गौरी शङ्कर क्यामेरा मानस सङ्ग सङ्गीत दिल्लु उमेश कुमार विदाई छु रेडियो बुढा रेडियो सुन्दर बी चाहिँ बाबा

Thank you.

0: सबैन लागु पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य बजौ।
1: रेडियो गुर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पर्सियाबाट जनहित प्रणाली सचेत।

0: Guardia.
1: Sabe, posso chegar a sua condição para mais um bonito Santa Rita.
0: मौसम विज्ञान विभाग तथा अंतर्राष्ट्रीय मौसम पूर्वानुमान अनुसार एल निनो को प्रभाव का कारण मनसून ढिला हो सकता बरसात कम हो सकता लामो सुखा अवधि रहन सकता
2: त्यसैले किसान दाजुभाइ दिदी बहिनीहरू अब पानी बचाउने धान खेती बनाऊ
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ सिरान मध्य र गुजरात क्षेत्रमा पानी धान रोप्नु कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान हरिना चामल मसुरी र बहुको प्रयोग गरौं डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ
2: खेत सम्झाऊ पानी बलियो बनाऊ धेरै पानी नजमाऊ
0: समयमा पानी पारौ नहर सफा राखौ पानीको प्रति पूजा बचाउ
3: पानी चलाई खेती गरौ उत्पादन बनाऊ परिवारलाई समृद्ध बनाऊ
0: सबै सिकाइ आयोजना वैदिक प्रक्रियाद्वारा चलित प्रणाली सकिने

0: प्रयोग गर्ने र प्रयोग गरेको पशु तरकारी खानेलाई दिनबाट लाग्ने टाउको दुख्ने मुसा पर्ने सकाल नसक हुने र घुस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य प्रशासन सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादित गर्नुलाई अनि बारे पनि हुँदैन किरा लाग्छ र हाम्रो त कहाँ होइन नि
0: सुन्नुहोस् रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको के गर्न सकिन्छ यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी

Okay.

Thank you.

0: किस्ता तिर्नु त सरल घट्टो पर्न हो, 3 लाख ऋण लिनु, 3 लाख सिधेर तिर्सेको अब मन तिर्नुपर्न पहिले बात छ।
1: 3 लाख रुपियाँ ऋण लिएर चाहिँ 3 लाख रुपियाँ फिर्ता गरिसक्नु माथि ऋण लिने प्रक्रियाको साथ ब्याज तिर प्रार्थना त आफ्नोमा थाहा छ, अवश्य आफ्ना सामु ब्याज सहित 3 लाख रुपियाँ चाहिँ ठ्याक तिर्नुपर्न
0: कर्जा दिनु भएको कर्जा

Thank you.

Amen.

स्वास्थ्य कार्यालय बर्तिरासी जनमित्व जारी सन्देश।

0: अब क्षेत्रमा कौशल्य अस्पताल बाँसखडीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याप्लेर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको पेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याप्लेका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साता पाँच गरी पाँच पाँच गरी
0: साथै
1: पत्र लेखा पनि जानकारी गराइन्छ।

0: समिति द्वारा क्षमता उपसमिति गठन कानून न्याय तथा नागरिकता समिति द्वारा कार्यविधि पारित।
1: मान्य मदन कृष्ण श्रेष्ठजीले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यो त्यस्तो छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको जानकारी गराउन चाहन्छु।
0: अन्तर्राष्ट्रिय विमानस्थल एकजनाको मृत्यु सात महिला च्याम्पियनसिपमा पराजय सम्बन्ध प्राजे।

भारतको शीर्ष सभापति अनि सन्धिले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदी सुन्दर पारित एक घण्टा लामो फलदायी र स्वास्थ्य सम्भव भएको उल्लेख गर्नुभएको छ। नेपाल

महिला पुलिस साथीले बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

0: गरे आफ्नो अध्यक्ष निर्धारित गर्दै अध्यक्ष ओलीले आफ्नो लक्ष्ययुक्त गतिविधि बन्द गर्न निर्देशन दिनुभएको छ। काठमाडौँमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो
1: भएको कुल तीन गति भनेर अध्यक्षले सुनाउनु भएको थियो। जसमा सबै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु संघर्षको नेतृत्व गर्नु अठारको अवस्था आएकै छ। त्यस अठारको अवस्थाको पनि सामना गर्नका लागि तयारी भएर भने अध्यक्ष छानेको अनि आसामको अवसर छ। मैले बिजेपीमा जान सकेर कतै छोडेर हिँड्ने हो कि भन्ने त्यो अवसर त्यहाँ पर्ने अवस्थामा त्यही सम्मत पार्टीले आफ्नो विधान दिने प्रक्रिया छन्। त्यस मैले विश्राम गर्ने स्थिति पर्छ।

0: भयो। संसदमा दोहोरको प्रभावकारिता रोजगारले सृजना तथा सार्वजनिक हितमा पुर्याएको योगदानको समीक्षा गर्न आवश्यक रहेको अनुरोध भयो।
1: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले त्यसलाई के विज्ञापनको पैसा लिनको लागि मात्रै चलाउने रेडियो टेलिभिजन र छापिने पत्रिका पैसा छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छ, त्यसले के कस्तो रोजगारी हुन्छ, कि नेपालको संसार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई समर्थन गर्ने हो।

पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित भएको छ।

Next generation 5.6 W5.

सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हुने बाटो निर्माणले प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथै मित्रता सँगै नेकपा

Thank you.

तपाईँहरूको भूमिको अधिकर्ताको प्रान्त गर्ने हो भने तपाईँ

Thank you.

Thank you.

हाम्रो समुदायमा क्षेत्रमा कर्म खैना चलन सुमक धेर भने थाहा निरलक्षे अधिकांश भने धर्म संस्कृति से जोडिएको कठक तर धर्म संस्कृति बसी निभोक जिम्मेदारी शासनमा सेरक बिठ महिला काल पाँच जगत एक राम्रो पनि

Gràcies.

Thank you.

संस्कृति संरक्षण का नाम

गाउँ बस्तीमा त्यो कुनै समर्थन जिल्ला हो।

Thank you.

Thank you.

काठमाडौँ

0: cara que já foi embora.
1: सर्वथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार जनजीवनको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान दाजुभाइ दिदी बहिनीहरू अथवा पानी बचाउने धान खेती अपनाऊ,
1: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपो।
3: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामा मन्सुरी र बहुगुणी प्रयोग गरौं।
1: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
2: खेत समय पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
3: समूहमा पानी बाँडौ,

Gracias.

Thank you.

सहकारी स्वास्थ्य कार्यक्रम मध्य से जन सहकारी संघ।

0: दिखाया उनकी ये मत पत्र जिंदा है भाई
1: Thank you.

0: नरेंद्र मोदी बीच आज भारत को राजधानी नया दिल्ली में भेट वार्ता भएको छ। बीच वाले सामाजिक संचार में पोस्ट करते प्रधानमंत्री मोदी एक साझा और समृद्ध भविष्य का मिलकर काम करने लामी छाने चाहना स्वागत करने पूर्ण रूप में सहमत रहकर जनाया। लामी छाने मोदी संगकानी रचनात्मक पारेका। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका राष्ट्रपति सभापति लामी छाने र उनी बीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेता बीच केही समय अनौपचारिक सम्वाद पनि भएको। लामी छानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने
1: नेपालका विषयहरू नेपाल छ त्यो कामहरू मेरो लागि भन्नुभयो। आजको प्रधानमन्त्री भन्नुभयो नेपाल

0: सुस्त क्षेत्र को नारायणी मंदिरा नाल नेपाली निर्माण गरिमा को तटबंधन को काम में भारतीय पक्ष रोक लगाइएको स्थानीय निकाय का अधिकारी बताया। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बल ने विवादित क्षेत्र से संबंधित विषय हुँदै दुवै देश बीच सहमति नभएसम्म अघि नबढाउन भनेको जनाइएको छ।
1: प्रधानमन्त्री भारतको स्थानीय प्रतिनिधि सभामा सांसद रूपले उठाएको प्रश्नको जवाफ दिने क्रममा महादेव महतोले नेपालको इमानको व्यक्तिजीको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यसो गर्दै मानकी पछि सुस्थमा तटबन्धको निर्माण गर्नु लगाएको सुस्था गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
2: सुस्ता
1: विषयमा आइदिएर नेपालको प्रधानमन्त्री

शिक्षा

ऐसे मेरे लिए ये कहती कि मैं जिसकी निराश से भुगतान करेगी वहाँ

Thank you.

हुन्छ। उसले चाहिँ छैन भने किन चौबिस दिन गरी कति मान्छे भइहाल्ने मान्छे किन पुग्नु पर्यो प्रार्थना गर्ने गर्ने छैन भने मान्छे किन पुग्नु पर्यो भन्ने सरकार त्यसको आवाजले थाहा भयो गुरुले भने मैले निर्णय गरिसके गुरुको दिन कसले तीर्थ जान्छु त्यता तर्फबाट रोकिएको छैन र सोच आउँछ

छोरी देखी छु उसले आफ्नो जीवन जसरी

भनेदेखि प्रतिज्ञा गरी थालेको यात्रा हो यो। हामी जोसमा सुरु गरेकी हो। उसले एकछिन मलाई हेरेर भने के ममा प्रगतिको छ र प्रतिबद्धता छैन जस्तो लाग्छ राला। म पनि प्रगतिदेखि आग्रह आएकी छु साँच्चै भएको। मलाई पनि यो सांसारिकता भन्दा सांसारिकतासँग मोहभङ्ग भएको छ। कुनै लोग्ने मान्छेप्रति एक होइन त्यसले स्वास्थ्य हुनु, त्यसले गरेको जेल पनि छेक्नु, त्यसले माथि नै सबै सेवा र चढाउनु, त्यसैको नामसँग मात्र आफ्नो परिचय भन्नु, आफ्नो

तारिक धरातल बास्ने मानिसलाई ईश्वरको विवाहको समाचारिक गहिरो मानसिक आघात परेको हुन्छ। त्यसलाई विवाह भन्ने सम्पर्क पनि घेटा लाग्न थालेछ। मैले भने तपाईँ जाने कि मात्र मैले ओछ्याए कि नसम्झी विषयका जाँचिने मात्र हो। वास्तवमा यत्रो अनगर कार्यक्रममा मलाई पनि त एउटा साथीको खाँचो थियो नि। मैले कसैलाई भन्न सकेकी थिइनँ तर आफूलाई नम्बरमा कति खुसी छु होला भन्नु। हामी त्यसपछि त्यस्तै अनेक दुःख सुखका कुराहरूले खेलिरह्यो। उपहारमातिर एउटा तरमा हात खुट्टा छेउमा बसेर चिल्लामा बनाउने खाजा खान विशाखा अब अलि उज्यालै देखिएकी थिए। त्यसको बिस्तारै घर बिर्सेर यात्रालाई स्वीकार्न पाएकी थिए। पहिलो रात हामी मथुराको एउटा गाउँमा बास बस्यौँ। मलाई मेरो यात्राको प्रारम्भ मथुराबाटै गर्न मन लागेको थियो। मथुरासँग गहिरो आकर्षक कारण चाहिँ मैले जीवनमा पहिलोपल्ट बस बाहिर गएको यात्रा नै मथुरा थियो। अर्थात् मैले त्यतिको कारण नै मथुरा थियो। बाटोमा हामीले केही गाउँलेहरूलाई सोध्यौँ। कृष्ण र कंसका सेनानी युद्ध हुँदा मारिएका सुशीलाहरूको घटनास्थल कहाँ हो? एकै सोधखोज गर्दै जाँदा तपाईँ जङ्गलको छेउमा भेटियो त्यो घर, तर अब त्यो घर निर्लोज थियो। यसै पनि यता मान्छे मारिएपछि त्यस घरलाई गाउँलेहरूले नै अपशगुन ढालेका रहेछन्। त्यसमा पनि घर जाने समेत मारिएको हुँदा त्यसका हटवाला नै झुम्रेको एउटा बाँचेको बाह्र वर्षको बाला कृष्णले संरक्षणमा झुम्रेका पुगेको रहेछ। हातमाले लुकाउँदै गइरहेको त्यो घर त्यसलाई त मुक्ति योद्धाको चित्र स्तर बनाउनु पर्ने सुशीलाहरूलाई सम्झेर त त्यही पुहारेको आइरहनु पर्ने बनाउनु पर्ने हो। तर खोलो तर रहर बिर्स्यो यो अवस्थादेखि मैले कृष्णले आफ्नो स्वार्थ पुरा भएपछि पछि पक्राउन थालेकी छैनन्। अघि जान मात्र सिकेका तिमीले आफ्नो विगतलाई कहिले फर्किए हेरेन जसलाई त नसम्झने यो सुशीलाका गत स्थललाई कसरी सम्झनु। हामी धेरै बेर भयौँ त्यहाँ सुशीलालाई सम्झेर एक एक अन्तिले फुल चढाउ चारै घाट चारै झाट उम्रेको त्यस घरको आँगनमा त्यहाँ कोही त सुशीला चाहिँ लागिरहेको मलाई हाम्रो

प्रति राधाकम सकृत्य गर्ने महान युद्धहरूले पाएका रहेछ। तिनीहरूको मारतले मथुराले अत्याचारबाट मुक्ति पाएछ। तपाईँहरू यस ठाउँको संरक्षण गर्नुहोस्, यसलाई यस ठाउँको तीर्थस्थल बनाउनुहोस्।

जिज्ञासा राख्थे प्रश्नहरू गर्थे हामी बताउँदै जान्थ्यौँ। मैले सम्बन्धित केही

ఉపస్థితి వస్తున్నదైనా ప్రతి కార్యక్రమం

बाँकोको कार्यमा पछि लागि दुई दिन भुजेलामा हामीले त्यहाँको समय बाटोमा बिसाकाले पनि हामीले नदेखेर तिनीहरू छक्क वर्षमा हामीले तिनीहरूसँग बिदा मागेर हिँडेको भए कति राम्रो हुन्थ्यो। उसाचारले नै मानिसलाई मराउने हो, तिनीहरूसँग बिदा माग्न थालेको भए कतिले जिद्दी गरेर हामीलाई सबैको लागि होस् भन्ने, कतिले उपहार दिन खोज्ने, कति गाह्रोसम्म पुर्याउन आउने थिए, कति त हामीसँग स्वतन्त्रता लागि साथ लाग्ने थिए, यस्ता झमेलामा राखेर हामीले यो स्वतन्त्रता सब गुमाउनु पर्थ्यो। कहीँ पनि हामीले देखिनु भएर बस्नु हुने छैन, दुई चार दिनभन्दा पनि बस्नु हुँदैन विशाखा लगातार हिँडिरहेको चार दिनसम्म केही गाउँ आउँथ्यो, केही जङ्गल आउँथ्यो, केही नदी आउँथ्यो, बाटामा मानिसहरू देख्नुहुन्थ्यो, कसैसँग बोलिन्थ्यो, कसैसँग मतलब गरिँदैनथ्यो, धेरै जसोसित व्यापारीसँग व्यापारीसँग भेट भयो। हाम्रो व्यापारीहरूको हामीले

यदि सोधे त्यस्तै अब हामी कता जाँदैछौँ भनेर पनि थाहा छैन विशाखा।

जीवन सम्बन्धी चार चार बस्ने चार अनि हजारले चारैका जीवनलाई तिनसी चौबिस प्रमुख अध्याय गरेर पनि तपाईँले हामीले आफ्नो अमूल्य सल्लाह सुझाव दिन सक्नुहुनेछ। अर्को हप्ता ठिक यसै बेला भेट्ने भाषालाई प्राप्ति मित्रको साथ म पनि हजुर गर्न चाहन्छु। जनजाति नाउँको राशि कोही मित्रको स्थापना सफा राख्नुहोस्। गर्मी बढिरहेको छ, यो बेला हावाहुरी बढिरहने गर्छ, पानी पर्ने गर्छ, सरकारले सर्वहरू पनि निस्कने गर्छ। त्यसैले आफू र आफ्नो परिवारको ख्याल गर्नुहोस्।